0: Nomai Hadamai Namaste. Harik Mangalbar Saza Sada Tobazi Prasad Hune, Otagua Access Radio Batasan Salit Karakram Hamra Wazma, Ma Aish Bastula, Kusampurna Surataurama, Hardik Abivalan. The leading Nepali Samaj Le Prastut Garekocha, Hamra Waz, Lai Prayojan Garekocha, Connecting Cultures, Ra Ethnic Communities Le. कार्यक्रम हाम्रो आवाज ओटाइगो एक्सेस रेडियो 105.4 मेगाहर्जमा हरेक मंगलबार न्यूजील्यान्डको समय अनुसार 6:30 देखि 7 बजेसम्म सुन्न सक्नुहुनेछ भने पोडकास्ट तथा आइट्युन्सबाट तपाईँलाई चाहेको बेलामा सुन्न सक्नुहुनेछ।
1: तपाईँलाई कहिले पनि सोच आएको छ मलाई अझै भाषा सिक्न मन लागेको छ, मलाई नेपाली भाषा अझै सिक्न मन लागेको छ, नेपालीमा फ्लुएन्ट हुन मन लागेको छ, नेपाली बोल्न मन लागेको छ भनेर सोच्नुभएको छ भने आजको कार्यक्रम तपाईँले राम्रोसँग सुन्नुहोला। किनभए आजको कार्यक्रममा चाहिँ मैले तपाईँलाई लिपिमालाको बारेमा भन्नेछु। लिपिमाला भनेको चाहिँ एउटा एकदम इन्ट्रेस्टिङ एप हो, यो नेपाली लर्निङ एप हो, नेपाली भाषा सिक्न सक्नुहुन्छ। तपाईँ जुन एजको भए पनि नेपाली भाषा सिक्न सक्ने भनेको एकदम रमाइलोको कुरा हो र एकदम महत्त्वपूर्ण कुरा हो। तपाईँ नेपाल घुम्न जान आउनुभएको छ भने, नभए आफ्नो आमा बुवासँग कुरा गर्नको लागि, साथीहरू बनाउनको लागि नेपाली भाषा सिक्ने भनेको एकदम महत्त्वपूर्ण हो अनि लिपिमालाले त्यो गर्न सहयोग गर्न सक्छ। लिपिमाला भनेको एउटा इन्टरएक्टिभ एप हो। लिपिमालामा नेपाली भाषा सिक्न एकदम सजिलो बनाइदिनु भएको छ। तपाईँ नेपाली भाषा सिक्न एकदम नयाँ हुनुहुन्छ भने नेपाली अल्फाबेटहरूबाट सुरु गर्दै गर्न सक्नुहुन्छ कि आफ्नो नेपाली पढाइमा नभए लेखाइमा पनि तपाईँलाई इम्प्रुभ गर्न मन लाग्छ भने त्यो पनि गर्न सक्नुहुन्छ। मजाको खेलहरू पनि छ, मैले रङको खेल खेलिसकेछु अनि ह्याङम्यान पनि छ, एकदम रमाइलो एप हो अनि त्यहाँ चाहिँ कथाहरू पनि सुन्न सक्नु हुनेछ। तपाईँलाई छ्याउ लायो भने कथा पनि सुन्न सक्ने हुनुहुन्छ, गीतहरू नेपाली गीतहरू पनि सुन्न सक्नुहुनेछ, खेलहरू खेल्न सक्नुहुनेछ अनि फेरि तपाईँ लेख्ने पढ्नेमा जान सक्नुहुनेछ। अब यो गीतपछि मैले तपाईँलाई लिपिमालाले कसरी नेपाली सिकाउँछ भनेर भन्नेछु।

भन्दा अगाडि भने जस्तो अब चाहिँ मैले तपाईँलाई लिपिमालाले कसरी नेपाली सिकाउँछ भनेर भन्नेछु। यो एपले तपाईँलाई नेपाली शब्दहरू स्टेप बाई स्टेप सिकाउँछ। नेपाली कसरी लेख्ने, कुन साइडबाट सुरु गर्ने, कसरी त्यो लेखेर भ्याउने सबै सिकाउँछ। लिपिमालाले यो प्रोसेसलाई एकदम सजिलो बनाइदिनु भएको छ। एउटा बेयर क्यारेक्टर पनि छ तपाईँलाई सहयोग गर्न। अनि तपाईँले भन्न ट्राई गर्ने हो भने तपाईँले माइक्रोफोन बटन थिचेर आफूले भन्न पनि सक्नुहुन्छ, लेख्न पनि सक्नुहुन्छ, अनि पढ्न पनि सक्नुहुन्छ। लेख्ने बेलामा त्यो बेयरले तपाईँलाई सहयोग गर्दै गर्छ, ट्रेस गर्न लगाउँछ। अनि यसले तपाईँले प्र्याक्टिस गर्दै गर्नुभयो भने आफ्नो नेपाली लेखाइ एकदम इम्प्रुभ हुनेछ।

त्यो कस्तो आनन्द नेपाली मेलोडी भएको गीत हो. अनि तपाईँलाई थाहा छ यस्तै नेपाली गीत तपाईँले कतै सुन्न सक्नुहुन्छ? हजुर, लिपिमालामा. आज हामी लिपिमालाको बारेमा कुरा गरिरहेको छौँ. लिपिमाला भनेको चाहिँ एउटा इन्टरएक्टिभ नेपाली सिक्ने एप हो. अनि त्यहाँ चाहिँ अहिले मैले तपाईँलाई भनेसम्म तपाईँ सिक्न सक्नुहुन्छ, लेख्न सिक्न सक्नुहुनेछ, पढ्न, सुन्न, बुझ्न सबै सिक्न सक्नुहुनेछ. त्यही गर्दा तपाईँलाई एकछिन रेस्ट चाहियो भने, ब्रेक चाहियो भने तपाईँलाई के सुन्न मन लागेको छ, कथा सुन्नु मन लागेको छ भने कथा सुन्न सक्नुहुनेछ. तपाईँलाई गीत सुन्न मन लागेको छ भने गीत पनि सुन्न सक्नुहुनेछ. तपाईँको बच्चाहरू छन् भने सानो सानो बच्चालाई क्यारेक्टर भएको गीतहरू हेर्न मन लाग्छ, अनि त्यो गीतबाट सिक्न सक्यो भने झन् तपाईँ खुसी हुनुहुन्छ है. त्यस्तो गीत पनि छ लिपिमालामा. लिपिमाला भनेको एकदम रमाइलोको एप हो. कति धेरै समय जान्छ तपाईँले नथा पाउँदा पनि. अनि तपाईँलाई लिपिमाला एप ट्राई गर्न मन लाग्छ भने तपाईँले सिम्पली एप स्टोरमा गएर, तपाईँसँग आइफोन छ भने, नभए तपाईँसँग एन्ड्रोइड अथवा स्यामसङ छ भने गुगल प्ले स्टोरमा गएर लिपिमाला LIPIMALA सर्च गर्नुभयो भने लिपिमाला इन इन्टरएक्टिभ नेपाली लर्निङ एप भनेर आउँछ. त्यो तपाईँलाई त्यो डाउनलोड गर्नुभयो भने, एकाउन्टहरू बनाउनु भयो भने तपाईँले एकदम रमाइलो मानेर सिक्नुहुन्छ. अनि तपाईँले थाहा छ के गर्न सक्नुहुन्छ, अपग्रेड पनि गर्न सक्नुहुन्छ. प्रिमियम लिपिमालामा जानुभयो भने तपाईँले झन् धेरै चिज गर्न सक्नुहुनेछ, रमाइलो खेलहरू खेल्न सक्नुहुनेछ, अनि तपाईँलाई झन् सजिलो हुन्छ सबै चिज सिक्नको लागि. लेख्न, पढ्न सबै चिज गर्न झन् सजिलो हुनेछ. त्यही भएर लिपिमाला डाउनलोड गर्नुहोला.

त्यो गीतको नाम रहेको थियो, अनि मैले गीतभन्दा अगाडि भने जस्तो अब चाहिँ मैले तपाईँलाई लिपिमालाको एकदम रमाइलो र कुल फिचरहरूको बारेमा भन्नेछु. लिपिमालामा नेपाली सिक्नु भनेको धेरै रमाइलो कुराहरू छ. जस्तो तपाईँहरूले खेल खेल्न सक्नुहुन्छ, गीतहरू सुन्न सक्नुहुन्छ र कथाहरू हेर्दै पनि नेपाली सिक्न सक्नुहुन्छ. खेलहरूले सिकाउने बेलामा एकदम रमाइलो बनाउँछ. गीतहरूबाट नेपाली शब्दहरू र प्रोनाउन्सिएसन सिक्न सक्नुहुन्छ. अनि कथाहरू, कथाबाट नेपाली भाषाहरू सँगसँगै नयाँ शब्दहरू पनि सिक्न सक्नुहुनेछ. यो सबै कुराले नेपाली सिक्ने प्रोसेसलाई एकदम रमाइलो बनाउँछ. तपाईँ स्कुलमा गएर पढ्ने बेलामा, नयाँ ल्याङ्ग्वेजहरू सिक्ने बेलामा अलि बोरिङ लाग्न सक्छ, तर लिपिमाला जस्तो एपहरूसँग कस्तो रमाइलो हुन्छ. त्यही भएर

गएर तपाईँले लिपिमाला भन्ने इन्टरएक्टिभ नेपाली लर्निङ एप इन्स्टल गरेर सिक्दै गर्नु, खेल्दै गर्नु, अरूलाई सेयर गर्दै गर्नु, तपाईँले पनि एकदम मन पराउनुहुन्छ सिक्दै गर्दा, र तपाईँको साथीहरू र परिवारहरूले पनि एकदम रमाउनुहुन्छ।

सारे हाम्रो आवाज प्रायोजक कनेक्टिङ कल्चर र यो आवाज तरङ्गित गराउने ओट्यागो एक्सेस रेडियोलाई धन्यवाद. त्यस्तै गरी गीत सङ्गीतका कलाकारहरूलाई पनि मोरी मोरी धन्यवाद भन्दै म र जियो बिदा हुन चाहन्छौँ. नमस्ते, शुभरात्रि.